तपाई सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथमा केवल 2XXFM 98.3. हामीले भर्खर सुन्यौ सुशान्त केसीको उडी उडी सारङ्गी. सुशान्त केसीको गीतहरू जीवनको वास्तविक अनुभवबाट प्रेरित छन्. अब मिनिमलिस्ट कम्पोजिसन होइन उहाँको गीतहरूमा चाहिँ गिटार र हल्का बिचमा आधारित हुने भएकोले गर्दा एकदम ओथेन्टिक सफ्ट अनि इमोसनल डेलिभरी हुन्छ. यसले गर्दा उहाँको गीतहरू चाहिँ युथमा होइन युवामा चाहिँ एकदमै लोकप्रिय छन्. अब लागौँ क्यानबेरामा 17-23 जुलाईसम्म तपाईँ र तपाईँको परिवारले सहभागी हुन सक्ने केही रमाइला कार्यक्रमहरूको अपडेट. वाट्स अन क्यानबेरा सेगमेन्ट तर्फ. क्यानबेरामा धेरै कार्यक्रमहरू भइरहेका छन्. क्यानबेरा विन्टर फेस्टिभलमा आइस स्केटिङ एन्ड स्नो प्ले हुँदैछ. गारीमा प्ले सिभिकमा आइस स्केटिङ, स्नो प्ले एरिया, फायर पिट्स र होइन हट चकलेटहरू सहित चाहिँ परिवार फेस्टिभलमा आइस स्केटिङ एन्ड स्नो प्ले हुँदैछ. गारीमा प्ले सिभिकमा आइस स्केटिङ, स्नो प्ले एरिया, फायर पिट्स र होइन हट चकलेटहरू सहित चाहिँ परिवार

व्यस्त दिन पछि मन र शरीर दुवैलाई आराम मिल्ने छ। त्यसै गरी गाङ्गालिनमा र वर्डन लाइब्रेरीमा चाहिँ नेपाली स्टोरी टाइम म्यान्डरिन स्टोरी टाइम भनेर जुलाईको 23 छ। यसलाई चाहिँ रेजिस्टर गरेर तपाईँहरू जान सक्नुहुनेछ नेपाली स्टोरी टाइम वर्डन लाइब्रेरीमा। प्रत्येक महिनाको अन्तिम शनिबार हुने गरेको छ। समुदायसँगको भेटघाट रमाइलो घर जस्तो माहौल यहाँ पाउन सक्नुहुनेछ। त्यसै गरी ह्यान्डमेड विन्टर मार्केट भनेर एक्जिबिसन पार्कमा चल्न गइरहेको छ। स्थानीय कलाकारहरूका हस्तकला, ज्वेलरी, होम डेकोर र तातो फुड स्टल्सहरू, अनौठो लोकली मेड सामानहरू, होइन, निकै राम्रो राम्रो सामानहरू तपाईँ किन्न इच्छुक हुनुहुन्छ भने चाहिँ यो राम्रो अवसर हुनसक्छ एपिक एक्जिबिसन पार्कमा। त्यसै गरी क्राफ्ट मर्निङ्स भनेर लाइब्रेरीमै चाहिँ विभिन्न खालको कार्यक्रम भइरहेछ। त्यसै गरी ओल्ड पार्लियामेन्ट हाउसमा पनि यो स्कुल हलिडे टार्गेटेड डिफ्रेन्ट एक्टिभिटिजहरू चाहिँ भइराखेको। अब यी थिए क्यानबेरामा 17-23 जुलाईसम्म हुने केही रमाइला कार्यक्रमहरू। तपाईँहरूलाई मनपर्ने कुनै कार्यक्रम छ भने परिवार सहित सहभागी हुन नबिर्सिनुहोस्। यति भन्दै एउटा कुरा छुटाए जस्तो लाग्यो मलाई, जुलाईको अन्तिम हप्ता चाहिँ मुक्ति एन्ड रिभाइभलको म्युजिकल नाइट रहेको छ बेलकोनिनमा। त्यसको डिटेल्स म अर्को हप्ता फेरि सेयर गर्ने नै छु। ने प्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्। तपाईँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, न्यानो बस्नुहोस् र क्यानबेराको चिसो मौसमलाई रमाइलो बनाउनुहोस्। म प्रतिष्ठा, तपाईँ सुन्दै हुनुहुन्छ ने प्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 पिपल पावर्ड रेडियो। अबको पालो रहेको छ अर्को गीतको। अब सुनौ सुशान्त केसीकै अर्को गीत बारदली।

तपाईँ सुन्दै हुनुहुन्छ TXXFM 98.3 को कार्यक्रम नेपलिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले सुन्यौँ सुशान्त केसीको बारदली. सुशान्त केसी एकदम वर्सटाइल सिङ्गर लाग्छ मलाई चाहिँ है. गीत आफै लेख्ने, कम्पोज गर्ने अनि एकदम आत्मीय आवाजमा गीत गाउने, त्यसैले उनका गीतहरू सुन्दा कहिले बनावटी लाग्दैन, सिधै मन छोइदिन्छ. पोलहरूमा चाहिँ एकदम फेमस छ होइन यो गीत. अहिले सुशान्त केसीको यो गीत चाहिँ एकदम लोकप्रिय भयो. बारदलीलाई हिन्दीमा पनि रिक्रिएट गरिएको थियो होइन, एकदमै पपुलर भयो टिकटकमा, युट्युबमा एकदमै होइन, सबले चाहिँ टिकटक भिडियोजहरू बनाउने त्यस्तो भएको थियो. एकदम रमाइलो गीत मानियो. अब अलिकति नेपाली म्युजिकको कुरा गरौँ जस्तो लाग्यो आजको सेगमेन्टमा होइन, किनभने नेपालमा एकदम राम्रो राम्रो गीतहरू छ. नेपालमा तपाईँहरूलाई थाहा छ कि थाहा छैन, 120 भन्दा बढी जातीय समुदायहरू छन् होइन, अनि हाम्रो चाहिँ 90+ ल्याङ्ग्वेजेसहरू छ क्या नेपालमा, र प्रत्येकले आफ्नै सङ्गीत परम्परा बोकेको छ. र त्यसैले नेपाली सङ्गीत चाहिँ एकै रङको चाहिँ होइन होइन, यसलाई चाहिँ एउटै खालको जेनरमा चाहिँ छ भनेर भन्न मिल्दैन, तर बहुरङ्गी सांस्कृतिक धुनहरूको चाहिँ मिश्रण छ. अब नेपाली म्युजिक हामीले सुन्यौँ भने चाहिँ जस्तो मादलले मात्रै पनि नेपाली म्युजिक हुँदैन, के चाहिन्छ, सारङ्गी पनि चाहियो, बाँसुरी पनि चाहियो होइन, त्यस्तो खालको छ. फोक म्युजिकमा चाहिँ भनौँ न, यो चाहिँ मेन अब हार्टबिट हो नेपाली म्युजिकको भनेर पनि भन्न सकिन्छ. तामाङ सेलो, दोहोरी, लोकगीत होइन, यो सबै लोक सङ्गीतको रूपमा चाहिँ प्रेम, जीवन अनि अलिकति आध्यात्मिकताको कुराहरू सुनाउँछ. अब यसमा एकदमै प्रयोग हुने बाजा भनेको, वाद्यहरू भनेको चाहिँ मादल, हातले बजाउने ढोल भयो, सारङ्गी तार वाद्य भयो भने बाँसुरी होइन, बाँसुरी त अब मुखले फुकेर बजाउने त्यो लामो के भन्छ यो लट्ठी जस्तो भइहाल्यो होइन, त्यो हामीलाई थाहा छँदैछ. अनि त्यसै गरी क्लासिकल म्युजिक चाहिँ एकदमै एन्सियन्ट रुट्स हेर्ने हो भने चाहिँ क्लासिकल म्युजिक छ. नेपाली शास्त्रीय सङ्गीत प्राचीन कालदेखि नै विकसित हुँदै आएको छ. अब जटिल धुनहरू र तालले भरिएको छ. अब यसको बारे मलाई पनि एकदमै धेरै ज्ञान छैन, कुनै दिन हामीले एकदमै म्युजिकको अलिकति ज्ञान एकदमै ज्ञातालाई कसैलाई बोलाउँला होइन. नेपाली सङ्गीतमा चाहिँ भारत र तिब्बतको संस्कृतको प्रभाव पनि देखिन्छ. त्यसैले त्यसै प्रभावले चाहिँ अब आधुनिक शैलीहरू जन्मिएको छ, जस्तै आधुनिक गीत भयो जसले परम्परागत धुनलाई आधुनिक वाद्यसँग मिसाउँछ होइन. त्यसै गरी भन्ने हो भने चाहिँ अब एकदमै नोटेबल जनर्सहरू अनि त्यसपछि आइकन्सहरू हेर्ने हो भने चाहिँ दोहोरी भयो, दुई समूह बिचको चाहिँ गीतात्मक संवाद होइन, यो पनि मलाई एकदम इन्ट्रेस्टिङ लाग्छ क्या. सामाजिक विषयहरू उठाउने अनि रातभरि पनि गाइन्छ अरे कहिले काहीँ अब दोहोरीहरू होइन. अनि त्यस्तै गरी आधुनिक गीतको कुरा गर्ने हो भने चाहिँ अब आधुनिक गीतको राजा भनेर हामी नारायण गोपाललाई नै चिन्छौँ होइन. त्यस्ता खालका गीतहरू चाहिँ बिस्तारै आउँदै गएका रहेछन् पछि. अनि नेवारी म्युजिक पनि आफैमा एकदमै डिफ्रेन्ट छ, लोक अब शास्त्रीय दुवैको मिश्रण छ त्यसमा. अनि उत्सव संस्कार भनौँ न, कुनै जात्राहरूमा उत्सवहरूमा मनाइन्छ, बजाइन्छ होइन, त्यो खालको पनि एउटा नेवारी म्युजिक पनि एउटा डिफ्रेन्ट सेगमेन्ट भयो. अब त्यसै गरी अलिकति कल्चरल सिग्निफिकेन्स हेर्ने हो भने चाहिँ सङ्गीत चाहिँ नेपालमा भावनाको अभिव्यक्ति, उत्सवको रङ र समुदायको एकता भनेर म चाहिँ यो तिनवटा कुरामा अलिकति जोडेर चाहिँ हेर्न चाहन्छु. किनभने कथा सुनाउने, संस्कार मनाउने र समुदाय जोड्ने माध्यमको रूपमा चाहिँ सङ्गीतले ठुलो भूमिका खेल्छ होइन. नेपालको सङ्गीतलाई चाहिँ केवल धुन नमानौ होइन, यो चाहिँ हाम्रो पहिचान पनि हो, हाम्रो कथा हो अनि हाम्रो आत्मा पनि हो भनौँ न होइन, हाम्रो आइडेन्टिटी हो भनौँ, अझ आत्मा भन्दा पनि. लोकदेखि अब आधुनिकतासम्म अब नेपाली सङ्गीतले चाहिँ संसारभरको श्रोतालाई अहिले मोहित पार्ने गरेको छ. अब अहिले विभिन्न खालको यो सामाजिक सञ्जालले गर्दाखेरि पनि स्प्रेड आउट हुनलाई चाहिँ एकदमै इजी भएको छ होइन. अब सङ्गीतको कुरा गर्दा गर्दै अब फेरि लागौँ सङ्गीततर्फ होइन, अर्को गीततर्फ लागौँ. तपाईँ सुन्दै हुनुहुन्छ TXXFM 98.3 को कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथ. अबको हाम्रो गीत रहेको छ सिने गुरुङको तिमी तिमी भनेर. नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस्.

तपाईँ सुन्दै हुनुहुन्छ TXXFM 98.3 को कार्यक्रम रेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठा. हामीले सुन्यो सिनी गुरुङको तिमी तिमी भनेर. एकदम वर्सटाइल फिमेल सिङ्गर सिनी गुरुङको यो आवाज मलाई निकै मनपर्छ. अब कार्यक्रमलाई अघि बढाउँदै नेपालबाट आएका ताजा प्रमुख समाचार र अपडेटहरू नेपाल दिस विक सेगमेन्टमा. आज म अलिकति फरक खालका खबरहरू सुनाउँछु. नेपालबाट आएका केही उत्साहजनक खबरहरू मात्रै, चुनौतीहरू बीच पनि नेपालले गरिरहेको प्रगति, नवीनता र सकारात्मक परिवर्तनहरूको बारेमा आज केही कुरा गर्नेछु. आज हामी राजनीतिबाट अलिकति टाढा बस्न खोज्नेछौँ. नेपालमा अब इनोभेसनको कुरा गर्ने हो भने अहिले एकदमै न्यू अनि स्टार्टअपको हबहरू बन्दै गएको छ, होइन? यो कुरा तपाईँ अब भनौँ न तपाईँहरूले पनि एकदमै धेरै सुनिराख्नु भएको हुन्छ. स्टार्टअपमा चाहिँ एकदम तीव्र गतिमा चाहिँ इनिसिएटिभहरू चाहिँ एकदम बढिरहेको छ, जसले चाहिँ अब स्थानीय समस्या समाधान गर्ने प्रविधि र सेवाहरू जन्माइरहेको छ. कृषि, स्वास्थ्य, ऊर्जा, टेक सबै क्षेत्रमा चाहिँ नयाँ समाधानहरू देखिँदैछन्। त्यसै गरी अब अलिकति वाटर सल्युसन्स स्मार्ट पानी भन्नेले चाहिँ वाटर सल्युसन्स मेड इन नेपाल भनेर वर्षाको पानी संकलन, पानी शुद्धिकरण र समुदायमा पानी व्यवस्थापनको समाधानहरू नेपालमै विकास भइरहेका छन्, होइन? ग्रामीण क्षेत्रमा पनि पानीको अभाव चाहिँ घटाउन यसले ठुलो योगदान गरिरहेको छ. अहिले धेरै घरहरूमा हेर्ने हो भने पानी संकलन गर्ने गर्नु भएको छ, अनि त्यही पानीलाई चाहिँ कहाँ युज गर्न मिल्छ, होइन? त्यसरी चाहिँ फिल्टर गरेर कसैले युज गर्नुहुन्छ भने कसैले चाहिँ सिधै टोइलेटमा युज गर्ने, त्यस्तो खालको युज चाहिँ एकदमै धेरै देखिन्छ नेपालमा. अब त्यसै गरी अर्को न्यानो नानी भनेर इन्फेन्ट वार्मर सेभिङ लाइफ भनेर चाहिँ एउटा इनिसिएटिभ सुरु भएको छ, होइन? नवजात शिशुमा हुने हाइपोथर्मिया रोक्न चाहिँ नेपालमै बनेको न्यानो नानी उपकरणले चाहिँ धेरै जीवनहरू बचाइरहेको छ. कम लागत, स्थानीय उत्पादन र ग्रामीण स्वास्थ्य केन्द्रमा अत्यन्त प्रभावकारी हुने चाहिँ यो देखिएको छ. अब त्यस अर्को कुरा गर्ने हो भने चाहिँ अब इलेक्ट्रिक व्हीकल चाहिँ संसारभरि, होइन, ग्लोबल राइज छ, यसको डिमान्ड चाहिँ ग्लोबली राइजिङ छ. अब नेपालमा पनि इभीको प्रयोग चाहिँ तीव्र गतिमा बढ्दै गएको छ. सरकार र निजी क्षेत्र दुवैले इभी फ्रेन्डली नीतिहरूलाई अगाडि बढाइरहेको छन्। यसले अब अर्को चाहिँ क्लाइमेट पोल्युसनमा पनि चाहिँ ठुलो योगदान, होइन, घटाउनलाई, पोल्युसन घटाउनलाई ठुलो योगदान पनि दिनेछ. त्यसै गरी अब एआई एन्ड ब्लक चेनको युज केसेसहरू चाहिँ एकदम ग्रोइङ छ कि नेपालमा पनि. स्वास्थ्य विश्लेषण, कृषि पूर्वानुमान, ग्राहक सेवा, एआईले धेरै क्षेत्रमा सुधार ल्याइरहेको छ. अब जस्तै अहिले हामीले रिसेन्ट चेन्जेस हेर्ने हो भने भूमि दर्ता, सप्लाई चेन ट्र्याकिङमा ब्लक चेनले चाहिँ पारदर्शिताहरू बढाइरहेको छ, होइन, ग्लोबली पनि दिस इज प्रुभन. अनि अब डिजिटल वालेट्सहरू, टुटलहरू, होइन, एभ्रिडे कन्भिनियन्सलाई चाहिँ राइड सेयरिङ, टुटल जस्ता राइड सेयरिङ सेवाले काठमाडौँको ट्राफिकमा राहत पुर्याइरहेका छन्, होइन? अब टुटल मात्रै मैले मेन्सन गरेको होइन, अब भनौँ न पठाउ छ, त्यसपछि याङ्गो छ, होइन, अनि इन्ड्राइभ पनि एकदमै चाहिँ चलिरहेछ. अनि त्यस्तै गरेर अब खल्ती जस्तो डिजिटल वालेटले चाहिँ अनलाइन भुक्तानीलाई सुरक्षित र सजिलो बनाइदिएको छ. त्यसै गरी अब यङ इनोभेटर्सहरूले चाहिँ एकदम राम्रो राम्रो चेन्जेसहरू चाहिँ लिड गरिरहेको पनि देखिन्छ, होइन? युनेस्को लगायतको स्रोतहरूले चाहिँ के भन्छन् भने नेपालका युवाहरूले चाहिँ प्रविधि र सामाजिक नवीनतामा चाहिँ नेतृत्व गरिरहेको चाहिँ उल्लेख गरेको रिपोर्टहरूले नै सपोर्ट गरेका छ, होइन? अनि स्थानीय समस्याबाट प्रेरित समाधान अनि सस्तो, प्रभावकारी र समुदायमा आधारित हुने हुँदाखेरि चाहिँ यो चाहिँ अलिकति सस्टेनेबल पनि हुन्छ भन्ने कुरा भनिन्छ कि. अब यी थिए नेपालका युवाहरू, उद्यमीहरू र समुदायले देखाइरहेको प्रगति साँच्चीकै प्रेरणादायी छन्, होइन? चुनौतीहरू धेरै भए पनि नवीनता र सकारात्मक परिवर्तनले नेपाललाई नयाँ दिशातिर लैजाँदैछ. नेप्लिज भोइस अफ क्यानबेरा सुन्दै गर्नुहोस् TXXFM 98.3. म प्रतिष्ठा तपाईँलाई नेपाल र क्यानबेराका नियमित अपडेटहरू निरन्तर दिइरहनेछु. आज नेप्लिज भोइस अफ क्यानबेरा सुन्नु भएकोमा म प्रतिष्ठालाई कार्यक्रम नेप्लिज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद. अर्को कार्यक्रममा फेरि भेटौँला. सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस्. यति भन्दै आज तपाईँसँग विदा लिने समय भइसकेको छ. अर्को हप्ता यही दिन यही समय फेरि भेट्ने नै छौँ 98.3 TXXFM बिहिबार साँझ 8 बजे. जाँदा जाँदै बाबु कृष्ण परियारको कश्मीरे पछ्यौरी निकै लोकप्रिय गीत सुन्नुहोला. इन्जोय दिस सङ.